0: tratto ci sia dove la sapevo, ho salutato le persone non parlando, ho salutato a me non parlando, come in quel sono a cui ha fatto. Ora la parere, ora la parere di me non dirò, che la risultare di me la fare, ma lei non è quale stessa parlerà, ho salutato le persone che sono fatte. Every time I got this to Sukari son of Ayala, but I when I saw her put up the Sunday Muslim. And how could I not possibly how could I buy this away? How could I have done a hand? Hopefully, you can't have a person. That's what I was going to like when I had a mother. I didn't want to have a mother, but I didn't want to have a mother, but I didn't want to have a mother, but I didn't want to have a mother. मेरे को पंद्रह पंचानबे पंचासी छियासी एक सौ अट्ठाईस पंचानबे अठासी छियासी एक सौ अट्ठाईस पंचानबे बीस सत्ताईस उन्तीस इकतालीस को मेरा एक पटक सेवा करते होगा अवश्य दिन वाला धन्यवाद
1: आजको वाइसरको छलफल सुरु गर्न त आज हामी पहिलो जानुपूर्वको लक्ष्यहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
2: हेर्नुहोस्, किराको सुक्खा जमिनमा पानी र सम्ने जमिन फुक्को फुल्ने घरमा काट्ने वा पहिले फाटेको छ भने घरमा फराकिलो हुने र जमिन भाँचिने जस्ता लक्षण पहिलोका लक्षणहरू हुन्।
1: ल, पहिलोका पनि लक्षण भन्नु र भएको हामी घर पहिलो ईश्वरको लिलाको सम्झेको त सबैभन्दा पहिलो जाने सङ्केत थाहा हुने रहेछ है।
2: हो नि, पहिलो जानु पहिले जमिन मुनिबाट चट्टान परेको जस्तो ठुलो आवाज आउने, पानीको हुङ्गुर सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
1: पहिलो जाने सङ्केत थाहा पाएर के गर्नु, बसेको ठाउँ छोड्न सकिन्छ?
2: त्यसो भनेर कहाँ हुन्छ, पहिलो जाने सङ्केत देख्यो भने तुरन्तै सुरक्षित स्थानमा गइहाल्नुपर्छ।
1: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्नु मिलेन।
2: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकालेर पठाउनु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अन्न गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
1: हो, उहाँले भनेको कुरा सही हो। ज्यान मान्छे पो थाल ज्यानै नभए के थाल
3: के भन्नु।

समय आधार थियो। हिजो आज सिस्नो सन्तानदेखि विपन्न व्यक्तिको हृदयमा पर्न थालेपछि सिस्नोले नेसेको विस्तार परिवर्तनको आधार बन्न लागेको हो। लाली प्रेस नगरपालिका एक तेह्रथुमका सिस्नो किसान रेणुका खड्का लाली प्रेस नगरपालिका एक स्थित चैते सामुदायिक वन क्षेत्रमा प्रशस्त पाइने सिस्नो सङ्कलन गरेर स्थानीयले पशुपति स्थित प्रशोधन उद्योगमा बिक्री गरिरहेका छन्। उद्योगले जति लिए पनि खरिद गर्ने भएपछि किसानलाई बजारको चिन्ता छैन। गाउँमै रोजगारी सिर्जना गर्नुका साथै वन पैदावारको सदुपयोग गर्दै ग्रामीण अर्थतन्त्रलाई समेत बलियो बनाउन सिस्नो माध्यम बनेको छ।

0: सामुदायिक उपभोक्ता समेत सजिलो भएको छ। झैती सामुदायिक वन उपभोक्ता समूह तेह्रथुमका अध्यक्ष इन्द्र बहादुर खड्का
1: Thank you.

कार्यक्रमहरु छ भन्मा त्यसरी खेल परिरहेको शिशुलाई आमदानीसँग जोड्ने उद्देश्यले सामुदायिक वन उपभोक्ता समूहले उद्योग सञ्चालन गरेको हो। उद्योगका लागि आवश्यक उपकरण खरिद गर्न डिभिजन वन कार्यालयले 10 लाख रुपियाँ आर्थिक सहयोग उपलब्ध गराएको छ। पर्वतका रूपमा वर्षभरि शिशु उपलब्ध

सचिव श्री पुष्कर श्रेष्ठ प्रजाको संयोजकत्वमा अर्थ मन्त्रालय गृह मन्त्रालय र भूमि व्यवस्था सहकारी संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिवहरू सदस्य रहेको वार्तापछि ग्रहण गर्ने रु एक र रु दुईका नयाँ डिजाइनका सिक्का तकमरी गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति प्रदान गर्ने कानून सूचना पाइलट प्रणाली स्थापनाका लागि कोरिया सरकारबाट प्राप्त हुने 1.81 मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकृति गर्ने नेपाल सरकार मन्त्री

सांसद को बैठक 14 दिन का

diretta.

0: देखिनुको छ भने हाम्रो पार्टीबाट पनि सुझाव छ र हामी त त्यसरी प्रस्तुत
1: गरिरहेका छौँ।

0: त्यसमा कानुन निर्माणमा सहभागिता भएको हिसाबले तपाईँले व्यक्तिगत रूपमा कसरी सघाइरहनु भएको छ?
1: कानुन निर्माणमा चाहिँ अब हाम्रो विधायकहरूको काम भनेकै कानुन निर्माण विधिले चलेको हुन्छ समाज राज्य विधि पनि त जनताकै निमित्त हो नि, मान्छेको सहजताको लागि हुनुपर्छ र त्यसका लागि चाहिँ मैले मेरो तर्फबाट सकेसम्म कानुन नियमले मान्छेहरूलाई बाँच्दाखेरि अप्ठ्यारो नपरोस् भन्ने हिसाबले महत्वपूर्ण दिशामा म केन्द्रित भएर हेर्ने गर्छु र त्यसैले नै सघाउने गरेको छु। मैले मेरो व्यक्तिगत तर्फबाट पनि अभ्यासहरू कस्ता छन् र हाम्रो नेपाली समाजमा चाहिँ कतिपय कानुनहरू चाहिँ सामाजिक कानुनहरू पनि छन्, कानुनका सिद्धान्तहरू त थुप्रै छन् नि त, त्यसमा हाम्रो व्यवहारिक पक्षलाई पनि हेर्नुपर्छ भन्ने लाग्छ मलाई। त्यसरी नै प्रस्तुत हुने गरेको छ।
0: संसदीय समिति अन्तर्गत तपाईँ कानुन गाय तथा मानव अधिकार समितिमा हुनुहुन्छ र कानुनमै तपाईँले अहिलेसम्मको अध्ययन पुरा गर्नुभयो र तपाईँले महिला दलित सामाजिक वर्ग समुदायको क्षेत्रमा वकालत गर्दा धेरै समय बिताउनु भयो, त्यसमा पनि केही आठहरू छ तथा त्यो खालको आफ्नो विश्वास बढेको हो जस्तो लाग्छ कस्तो छ?
1: एकदमै मैले चाहिँ पहिला जब म चेतनाको संसार भयो त्यस पछाडि हाम्रो समाजमा भएका कुरीति कुसंस्कार विकृतिलाई त्यसलाई मेरो हृदयदेखि नै मैले न भन्न थालेँ। त्यस पछाडि म यस्तो समुदायको हार भनेर मेरो विभिन्न प्लेटफर्ममा आफ्नो प्रश्न बुझ्न थालेँ। त्यति बेलादेखि नै मलाई यो भरोसा जाग्यो र म त्यो ठाउँमा पुग्नुपर्छ, यदि म पुगेँ भने मैले केही न केही मेरो समुदायको लागि मेरो समाजको लागि गर्न सक्छु भन्ने त्यहीबाट आशा खुलाएको मलाई
0: जुन आशा खुलाएको थियो त्यो तिमी छ त्यो लाइनमै छ कि अथवा केही अप्ठ्याराहरू पनि हुँदो रहेछ?
1: अप्ठ्याराहरू चाहिँ जसरी हामीले बाहिरबाट हेर्दाखेरि देखिन्छ, यहाँ आइसकेपछि अप्ठ्याराहरू व्यवधानहरू चाहिँ हुँदो रहेछन् तर त्यो अप्ठ्यारा भित्रको सङ्घर्षमा प्राप्ति पनि छैन भन्ने चाहिँ
0: होइन। संसदमा तपाईँले काम गर्दै गर्दाखेरि अथवा सहभागिता चाहँदै गर्दाखेरि पहिले पहिले कस्तो सुन्थ्यो भने सभापतिक सांसद र प्रदेशी सांसद बीचमा विभेद भयो अथवा त्यो खालको प्रपर ढङ्गले चाहिँ सम्बोधन गरियो भन्ने सुन्थ्यौँ। अहिले सुरुवाती चरणमा तपाईँको कसरी हेर्दै गर्दाखेरि तपाईँ कस्तो लागेका छन्?
1: विगतका सांसदहरूबाट सुनेको समानुपातिकलाई चाहिँ त्यो दृष्टिकोणले हेरिँदैन भन्ने कुरा प्रत्यक्षलाई चाहिँ अलग्गै दृष्टिकोणले हेर्ने समानुपातिकलाई भनेपछि एउटै स्ट्यान्डर्ड हो, एउटै हाम्रो कार्यक्षेत्र हो होइन। अब हामीले लगाउने लोगो पनि एकै किसिमको छ, हाम्रो पहिचान एकै किसिमको छ नि त। समानुपातिक भएर पनि हामी भोट देशभरिकै भोटले जितेर आउँ तर हेर्ने दृष्टिकोण फरक हुन्छ। अब कति त टिके सांसद भनेर पनि भन्छन् होइन, त्यो कुराले पनि मनमा एकदमै दुखेको
0: हुन्छ।
1: संसदभित्र त अहिलेसम्म मलाई त्यो भएको छैन, त्यस्तो कुरामा म बढी ध्यान पनि दिन्न, ध्यान केन्द्रित गर्दिनँ। मलाई नेगेटिभ कुराहरूतिर मलाई जानु मन लाग्दैन, त्यसले भएर पनि होला अहिलेसम्म चाहिँ मलाई चाहिँ त्यस्तो खालको आइराखेको छैन।
0: Thank you.
1: सम्मान दुईचोटि बोलेको छु, त्यस्तै सबैले अरू समय चाहिँ मैले विशेष समय र अर्को त्यहाँ त्यहाँ भन्ने हुन्छ, त्यो दुईटा समय चाहिँ मैले बोलेको छैन, म बोल्ने तयारीमा छु। अब जति बोल्ने भनेर मलाई चाहिँ म एकदम संवेदनशील भएर बोल्छु, सधैँ बोलिराख्नु भन्दा नि इस्यु बेसमा बोल्ने हो, आकस्मिक घटना घट्यो भने आफ्नो क्षेत्रको बोल्न पाइहाल्यो, आकस्मिक समय माग्यो, त्यस पछाडि अरू अरू कुरा नभनेको इस्यु बेसमा बोल्दाखेरि अलिक संवेदनशील भएर सोचेर बोल्ने गर्छु, म चाहिँ बरु कम बोल्दा पनि केही फरक पर्दैन, आफ्नो बोलीबाट कसैलाई प्रत्यक्ष असर नपरोस् भन्ने लाग्छ मलाई। हाम्रो बोलीले त समयमा भएको अप्ठ्यारालाई फोकस पछि आउने दिनमा पनि हाम्रो बोली भनेको ऐतिहासिक होस् भन्ने लाग्छ, कमजोरी नगरिकन सोचेरै बोलौँ भन्ने
0: लाग्छ। कुनै पनि सांसदहरूको विचार अथवा शैली सङ्ग्रह पनि चित्रमा बुझ्नु अथवा हामी सांसद भइसकेपछि यो तरिकाले बुझिएको भए त्यसले राम्रो हुन्थ्यो भन्ने त्यस्तो महसुस हुन्छ कि हुँदैन?
1: त्यो अब आफूले अर्कालाई जज गर्न सजिलो हुन्छ, अरूले आफूलाई जज गरेका कुरा जब सुन्छौँ हामी स्वीकार्दैनौँ, त्यो खालको कोही पार्टी छ, त्यसैले लाग्छ अब कति त संसदीय अभ्यासमा पहिलो पनि हुनुहुन्छ सांसदहरू, हाम्रो मर्यादा मूल्य मान्यता संसदको गरिमा छुट्टै छ होइन,

सबैभन्दा पहिला

Thank you.
मलाई ढाका चाहिँ एकदमै इन्सपिरेसन पुग्छ किनभने बोल्नु हो त्यहाँ चाहिँ म्याक्सिमम् युवाहरू चाहिँ अब प्रदर्शनीमा फसेका छन्। यो कुराले चाहिँ एकदमै मलाई मनमा पीडा दिएको छ। यसलाई कसरी हामीले न्यूनीकरण गर्न सकिएला भन्ने कुरा चाहिँ मैले तपाईँहरूसँग पनि मैले कुरा गरेको थिएँ। यस अब सञ्चार माध्यमलाई म के हो नि कामको लागि यस पछाडि गरेको थिएँ। अब यसलाई कम गर्नको लागि चाहिँ राज्यको तर्फबाट निभाउनुपर्ने भूमिका समाज परिवार होइन विद्यालय थुप्रै खालका ठाउँहरू छन् कसरी गर्न सकिएला भन्ने र यसलाई चुनौती यो रोकिँदैन त होइन किन लागु पदार्थ चाहिँ पसार पसल भएको चाहिँ कलीहरूले पनि देख्दैन जसले असर पसार गर्छ विद्युत वितरण गर्छ त्योसम्म उसकोसम्म किन प्रशासन पुग्दैन भन्ने प्रश्न चाहिँ मेरो मनमा एकदमै खल्किएको छ र त्यसलाई राज्यले बहुआनैतिक ढङ्गबाट चाहिँ हेर्नुपर्छ र बहुआन कार्यक्रमहरू चाहिँ सञ्चालन गर्नुपर्छ भन्ने लाग्छ मलाई यसलाई न्यूनीकरण गर्नको लागि।

0: cosas.
1: Yo lo que quiero decir es que está tan
2: Thank you.

विश्वभरमा बजेट बजेट कार्यान्वयनको अवस्था सार्वजनिक गर्दै भर्ती रहेको कार्यक्रम तोकिएको समयमै सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ। विकास निर्माणका कार्यलाई प्रभावकारी पारदर्शी र परिणाममुखी बनाउँदै नागरिकलाई गुणस्तरीय सेवा प्रदान गर्ने निरन्तर प्रयास भइरहेको पालिकाका अध्यक्ष हिमालय त्रिपाठीले बताउनुभयो। सार्वजनिक सुनवाईमा विकासका लागि हाम्रो प्रयास नेपाल बर्दियाको सहजीकरणमा बर्दियाका गाउँपालिकाले आयोजना गरेको थियो। यसले सेवा प्रवाहलाई सूचना प्रवाह तथा अझ प्रभावकारी बनाउनु पर्ने आवश्यकता उल्याएको छ। बर्दियाका गाउँपालिकाले 50% अनुदानमा कृषि तथा पशुपालन यन्त्र उपकरण वितरण गरेको छ। गाउँपालिकाले 50% अनुदानमा पालिकाभित्रका 262 जना किसानलाई कृषि तथा पशुपालनमा प्रयोग हुने विभिन्न यन्त्र तथा उपकरणहरू वितरण गरेको हो। गाउँपालिकाको कृषि विकास शाखाद्वारा सञ्चालन गरिएको कार्यक्रममा अनुदानका लागि 362 किसानले आवेदन दिएका थिए। सीमित बजेटका कारण सबैलाई समेट्न नसकिएपछि 262 जना लाभग्राही किसानहरूलाई मात्र अनुदानमा सामग्री वितरण गरिएको कृषि शाखा प्रमुख विकेन्द्र श्रीवास्तवले जानकारी दिनुभयो। उहाँका अनुसार यस वर्ष अनुदान कार्यक्रमबाट छुटेका किसानलाई आगामी वर्षमा प्राथमिकताका आधारमा समेटिने पनि जानकारी दिनुभयो। दबई नदीमा आएको पानी खण्डसँगै बढेको कटानका कारण उलरिया नगरपालिका वडा नम्बर 11 रत्नापुर सङ्गरपुर रङ्गीपुर र नयाँपुर मजरिया गाउँ उच्च जोखिममा परेका छन्। नेपाल भारत दशवटा क्षेत्र नजिक भएको अवरोधका कारण तटबन्ध निर्माण रोकिएको स्थानबाट नदीले धार परिवर्तन गर्दै कटान तीव्र बनाएको स्थानीय भनाइ छ। रत्नपुरका किसान दीपक चौधरीले तत्काल यसै तटबन्ध निर्माण नगरे ठुलो बाढी आउँदा पाँचौ गाउँ डुबान र

समझा। संपत्ति छानबीन आय के संपत्ति अधिकरण संकलन का छानबीन संबंधी संपूर्ण कार्य स्थगित गरेको छ। आयोगले बिहीबार सूचना जारी गर्दै सर्वोच्च अदालतबाट केही असार 31 गतेको आदेश अनुसार रिट निवेदनको अन्तिम पूर्ण नलागेसम्म छानबिन स्थगित गरेको जनाएको छ। आयोगले पूर्व न्यायाधीश संवैधानिक आयोगका पूर्व पदाधिकारी र नेपाली सेनाका पूर्व पदाधिकारी बाहेकका अन्य सार्वजनिक जवाबदेहीको जिम्मेवारी निर्वाह गरेका राजनीतिक पदाधिकारी तथा कर्मचारीहरूको सम्पत्ति छानबिन संकलन गरेको थियो। आयोगले सम्पत्ति विवरण

Ну, так и мы, что, если мы даже не платим, то мы даже не платим.

0: अहिलेसम्म केही भएको छैन।
1: हेर्नुहोस् है, यसरी बाली नारीमा विषादीको प्रयोग गर्न

पिसाबी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई खिन्नता मान्ने, टाउको दुख्ने, मुर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तत्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ। रासायनिक पिसाबीको सट्टा जैविक तथा परम्परागत पिसाबीको प्रयोग गर्न सकिन्छ। यसमा धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।

0: ફેરવેલી પાટિયાથી દરેક મતદારી સાથે આમાં સભ્યો સુધાર્થકો પરિલો અવસર અને પોતે ખાતા ઘટ્યા અને કાર્ય સરકાર શરૂ કરો છ મહિના સમા આમાં દૂધ સાથે ફળ સ્વસ્થ બચ્ચા ઉજાનો ભવિષ્ય સંતાન દ્વારા સ્વાસ્થ્ય એક ધર્મ
1: आजको वाइस्टरको छलफल सुरु गर्नुहुन्छ त आज हामी पहिलो जानु पूर्वको लक्षणहरूको बारेमा टिकेको कुरा सुन्छौ
2: हेर्नुहोस् बिरामी सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्क फुल्ने ढाका काट्ने वा कहिले काटेको छ भने ढाका खराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिलोका लक्षणहरू हुन्
1: र पहिलोका पनि लक्षण भन्छन् र भनेको हामीले त पहिलो स्तरको लिलाको सम्झेको त सचेतभन्दा पहिलो जाने संकेत थाहा हुने रहेछ है
2: हो नि पहिलो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने पानीको मूल सुक्ने वा धमिलो हुने रुख र बिजुलीका पोलहरू थर्किने जस्ता लक्षणहरू देखिन सक्छ
1: पहिलो जाने संकेत थाहा पाएर के गर्नु बसेको काम छोड्न सकिँदैन
2: त्यसो भनेर कहाँ हुन्छ पहिलो जाने संकेत देख्यो भने तुरन्त सुरक्षित स्थानमा गइहाल्नुपर्छ
1: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्नु मिलेन
2: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लानु भनेको जोखिम बढाउनु हो सामानको लोप गरेर अङ्गल गर्न थाल्नुभयो भने पहिलोका कारण जान्छ नै जान सक्छ
1: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचेको धन ज्यान नभने
3: एफएमद्वारा सन्देश

调查，查明他是谁可以。他爹妈妈都可以告诉出入公司的原因，可以好满意的到那个。

Thank you.

Thank you.

dijo que tú sabes que

0: विश्वास
1: सही जानकारी।

Thank you.

0: पातरी खाना जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिँड्नु र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
0: सन्तुलित भोजन, पर्याप्त निद्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
0: चिलो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
1: मद्यपान र धुम्रपान सेवन नगरौँ।
0: स्वस्थ रहौँ।
2: रेडियो जनहित परिचारी सन्देश।

को एक घंटा भीतर अनिवार्य स्थल पर शुरू करो।

Thank you.

দেখা

0: तपाईले खाना जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै गएको हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिँड्नु र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
0: सन्तुलित भोजन, पर्याप्त निद्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
0: चिसो पदार्थ, माछा मासु कम खाऊ। खानामा

Sí, pues ahí está listo.

સુરક્ષિત પરિવાર

Thank you.

Thank you.

समय ठेवामा टिपेर छिमेकीको छाइको द्वारा थापा किमीको यसको सपादले बाबुलीको सङ्गीत पाते महाजनको महाजनको पूर्व निर्देशन गरेको छ भने उनलाई कुमार सिंहले दृष्टि पुरुषले वितरण गर्नेछ भन्ने कुरा तपाईँहरूमा आज मैले जानकारी दिएकी छु। श्रोता अब मैले पाइरहेको छ यही नेपाली चलचित्र र जलपित गीत तपाईँहरू माझमा गीतको बोल रहेको छ दलको मोटर भन्ने गीत कौशल आवाज रहेको छ।

जुन फिल्म फिल्म शर्मा पुनः स्वागत गर्न चाहन्छु। यतिखेर तपाईँहरूमा आज हामीले राखेको थियौँ नेपाली चलचित्र हरिको एउटा मिठो गीत तपाईँहरूमा सुनाएर साथ दिएका थियौँ। तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो भएको www.radiogrupa.net.nbu.com जुनसुकै ठाउँमा बसेर पनि सजिलैसँग हामीले सुन्न सक्नुहुन्छ। यो कार्यक्रम प्रत्येक शुक्रबार 4:15 बजेदेखि 5 बजेसम्म समावेश

नमस्कार, मेरा नाम है स्त्री जो मैं भाई का और

Mera

नक्कली बाजुएन गुट्टो ज्वेलर्स में से कुछ लेना भी।

0: ইন্টারভিউ জীবন খাতা হই শান্তিলে থানা খাই গ্যাম শ্রদ্ধা করি ধূমপান যদি আমাকে একটু না লাগি তারা ভালো দিয়ে দান করি আজুক নিয়ে কাজ লিখতে পারা যায় নিশাকার রোগ মাসে পাঁচে সুস্থ জীবন আপনাই রেডিও দুর্গাবার সিংহ সহকারী হোক স্বাস্থ্য কেন্দ্রে ভর্তি আছি জনিক মজারি সলিল
1: आजको वाइसको सन्तोष सुरु गर्नुहुन्न त आज हामी पहिलो कालको रोगको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ
2: हेर्नुहोस् बिहान र सुक्खा जमिनमा पानी रसाउने जमिनको कुकुरले ढाँचा फाट्ने मात्रैले फाटेको छ भने ढाँचा फराकिलो हुने र जमिन भाँचिने जस्ता लक्षण पहिलोका लक्षणहरू हुन्
1: ल पहिलोका पनि लक्षण भन्छन् न भनेको हामीले त पहिलो स्तरको लिलाको सन्चयको त सबैभन्दा पहिलो जाने संकेत थाहा हुने रहेछ अरे
2: हो नि चन्द्र जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने पानीको मुल सुक्ने वा धमिलो हुने रुख र बिजुलीका फोरहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
1: पहिलो जाने संकेत थाहा पाएर के गर्नु वर्षाको ठाउँ छोड्न सकिन्न
2: त्यसो भनेर कहाँ हुन्छ पहिलो जाने संकेत देख्यो भने तुरन्तै सुरक्षित स्थानमा गइहाल्नुपर्छ
1: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हेरिहाल्नु मिलेन
2: यस्तो गल्तीले झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाले तर्फ लानु भनेको जोखिम बढाउनु हो सामानको लोभ गरेर अन्न गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान पनि जान सक्छ
1: हो उहाँले भनेको कुरा सही हो

Thank you.

0: चाहिँ स्पष्ट रूपले भनेका छौँ निर्देशन गर्ने कि निर्देशनको कारण हो कि भनेर भनेर हामी चाहिँ कति दिन शुभेच्छा पनि गरेको हामी चाहिँ कार्यक्रममा उल्लेख गरिएको छ। हामीले हजुरले देखिराख्नु भएको छ हामी सदस्य बैठकहरू कति राखेका छौँ, हामी कहिले चाहिँ स्थायी प्रश्न बसी राखेका छौँ, कहिले जिल्लासम्म बसी राखेका छौँ, कहिले हामी प्रदेशसम्म बसी राखेका छौँ, त्यसलाई फेरि हामी सबै मिलाएर हामीलाई निष्पक्ष मिलाएर पनि तिनलाई पनि सरकारलाई बसी राखेका छौँ। अस्ति भर्खरै पनि हामी राष्ट्रिय नगरिक आयोजित विषयमा चाहिँ हाम्रो तयारी देशभरि सरस्वती वर्गहरूपछि हामीलाई प्राथमिकता दिन गर्ने सरकार किन राख्नु छ भन्ने सन्दर्भमा त्यहाँ मिटिङ पनि भएको थियो। त्यस्ता बैठकमा चाहिँ भाग लिएर हामी त्यो निर्देशन गरेका छौँ, त्यसमा हामी अनुरोध पनि गर्छौँ। त्यसको कारणले गर्दाखेरि त्यसमा सरकारमा त्यो प्राथमिकता दियो तालकर्मीहरूले चाहिँ किन राख्नु भएको हामी चाहिँ देखेका छौँ, भेटेका छौँ।
1: सिआइएन को प्रत्यक्ष प्रसारण तपाईँले हेरिराख्नु भएको छ। सामुदायिक सूचना रिपोर्ट सिआइएनले हरेक शुक्रबार साँझ 5:30 बजेदेखि

Thank you.
Gracias.

Thank you.

अनि टिकट सुधारहरू गर्नुहुन्छ, त्यसको लागि हामी लगिङ गरिराखेका छौँ। अब जस्तै आफ्नो बिहारी भन्छ आपदा कुरा मूल्याङ्कन सुधार गरेको छ, त्यही भएर इमानदारीको हामीले आफ्नो कुरा मूल्याङ्कन गरेको छ, आइए हुन्छ कामी भावहरू मूल्याङ्कन गरे, अब सँगसँगै बाटो कुरा मूल्याङ्कन गर्यो भने त्यही विषय हुन्छ। त्यो बाटो कुरा मूल्याङ्कन गर्नु भनेको त्यो विपक्षी दृष्टिकोणबाट अथवा सोसियल भनेको सामाजिक दृष्टिकोणबाट आर्थिक दृष्टिकोणबाट त्यो प्रोजेक्टहरूप्रति सडक अथवा त्यही कुनै बाटो बनाउनु त्यो चाहिँ छैन भनेर हेर्ने। तर हामीले त अहिले चाहिँ के देखिन्छ भने हामीले यहाँले कामी रिपोर्ट गर्नुभयो त्यो चाहिँ प्रक्रिया कुरा नभएको चाहिँ विपक्षको दृष्टिकोणबाट त्यो चाहिँ तपाईँको भएर हुन सक्छ कि छैन।

0: हुन्छ तर प्रणाली विचारधारा हामीले विकास गर्यो भने के पक्कै पनि हामी सोचेर विचार हाम्रो बस्ती एउटा सोचित आउँछ अनि बस्ती स्थापन गर्नुपर्ने चिजहरू
1: हुन्छ।
0: Thank you.

हुन्छ समाजमा हामीलाई हेरिराख्नु भएको छ त्यसको ठिक मुनिप्रति तपाईँले आफ्नो प्रश्न सरकारीमा राख्नुभयो भने हामी तपाईँका प्रश्नहरू पनि लिनेछौँ र तपाईँको जिज्ञासा सम्बोधनको कोसिस गर्नेछौँ। र हामीले सामाजिक सञ्जालमा लेखेको स्टाटस माध्यममा जो

Thank you.

Gracias.

Grazie a tutti.

0: ಹಾಗೆ ಧರ್ಮ ಸುತ್ತಿಯೂ ಧರ್ಮ ತುಂಬ ಚಿಕಿತ್ಸೆ
1: Thank you.

0: سود پانی تماشون دست پر دیر خواب ساتی افن رازا پول پو بیت فن بلویا تانکی که ندیو پرتی بودت فن پور پول و ندیو خاتی مارو تانکی که اوپاری که بانک مستیر کسن تو سارن پیجی با تماشون دست پر بلوی داری مکتی مکتی سمزار کسیر سپنو سی برخایا ما خوشن ما یو کت شو کیم پو هن نارمت پرسی سلطان کنو پرسو سیر ما سنکا پاس پری باچی उत्कृष्ट कार्य संपादन कर प्रभारी परीक्षा मैत्री छत्न बहादुर पुरा असार महीना के उत्कृष्ट प्रभारी कोसी बर्दिया का राजा पूर्णा वर्मा बंधु खेला अदालत का आदेश का समुक्त कुमार या उपमुखें सुकुम्बा से पहले चर्चामा और संबंधा नामसारी वो दाखिला खारिज कर दगर पुरा वो सरकार उत्पीड़ित पिछनों बुदे सहमति जारी विकर प्याजी विरुद्ध का आंदोलन स्थगित पूरा समाचार बिंदु से
1: मकान में भयंकर जस्ता पशु पंछी मध्य बिलबेरी का आक्रमण संक्रमण का तथा परिजीवी जनों का जोखिम बहाना कर गया वर्षा का कारण गुफा में पानी जमना किया हुआ तथा जीवाणु परजीवी का वृद्धि हुआ जलापुर पशु में खोले धुनेरों मामले जमीन छाला संबंधी रोग देखा पड़ना वास्तवी नगर पालिका का पशु सेवा शाखा का प्रमुख तथा पशु अधिकृत ठाकुर दयाल शाह चांदी जलवा उनके अनुसार पर्यटन रोग जबरसी पशु का मोहम और खुर्म खाती हुईना रेल जमुना तथा नागर हुईना समस्या देखकर वो हम उसे हिजाम फोहर

Thank you.

Thank you.

Thank you.

Thank you.
राखी मिलेको संयुक्त जिल्लाले असार 35 गते भूमि प्रशासन कार्यालय पार्टीको नाममा परामर्श जारी गर्दै कानून बमोजिम आवश्यक प्रक्रिया पूरा हुनेगत व्यवस्थामा सम्पन्न नाम जारी तथा दाखिल खारेज गर्न आदेश

और विशेष विधि ध्यान खारिज करना व्यवस्था।

हमारे पांच मिनट फोटो चाहिए।

0: संतुलित खाना खाए, व्यायाम संत करी।
1: थोड़ा पान मदिरा से पूरा नहीं, थोड़ा फल नियंत्रण करी।
0: आज उत्ती करे काटे जीवन अचार, निशाना रोग से बाटी स्वस्थ जीवन अपनाई।
1: रेडियो गुरुबाबा एफएम का सहकारी में स्वास्थ्य कार्य प्रत्याशी अनेक जारी संदेश।
2: आजको 19 तारिकको छात्र सुरु गर्नुहुन्छ त आज हामी पहिलो सानो पूर्वको रचनाको बारेमा विज्ञको कुरा सुन्छौ।
3: बिरालो सुक्खा जमिनमा पानी रसाउने जमिन भोकको फुल्ने धाँदा काटे वा कहिले काटेको छ भने धाँदा कराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिलोका लक्षणहरू हुन्।
2: ल पहिलोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिलो स्तरको लिलाको सम्झेको त सोचेक गर्दा पहिलो काटे सङ्केत थाहा हुने रहेछ है।
3: अनि पहिलो जानु पहिले जमिन मुनिबाट चट्टान परेको जस्तो ठुलो आवाज आउने, पानीको मुल सुक्ने वा कमिलो हुने, रुख र बिजुलीका पोहरहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छ।
2: पहिलो जाने सङ्केत थाहा पाएर के गर्नु, वस्तुको ठाउँ छोड्न सकेन,
3: त्यसो भनेर कहाँ हुन्छ। पहिलो जाने सङ्केत देख्यो भने तुरन्त सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
2: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्छ नि होइन।
3: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अग्लो गर्न थाल्नु भयो भने पहिलोका कारण ज्यान पनि जान सक्छ।
2: हो, मैले भनेको कुरा सही हो, ज्यान बाँचेको धन, ज्यान नभए के धन के
4: यो रेडियो प्रसारण स्थित नयाँ स्वास्थ्य।

सरावस्था भविष्य निर्माण गर्ने समय हो। लागू पदार्थको एकपटकको प्रयोग पनि मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन, आफ्नो सपनाको पक्षमा निर्णय गरौँ। तनाव भए खुल्ला कुरा गरौँ। समाधान लागू पदार्थ होइन, लागू पदार्थमा टाढा बसौँ। स्वस्थ र उज्यालो भविष्य

0: खाना जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिँड्नु र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
0: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौ।
0: चिसो पदार्थ, माछा मासु कम खाऊ। खानामा साग्पा र फलफुल खाऊ।
1: मद्यपान र धुम्रपान सेवन नगरौ।
0: स्वस्थ रहौ। सुखमय जीवन
2: रेडियो प्रभाव एफएमद्वारा जनहितको जारी सन्देश।

Mala FM 4, Sunday, Majari, Sundays.

Thank you.

Thank you.

Gracias.

0: 成品。
1: Thank you.

0: சொல்லிட்டு இந்த விஷயம் சொல்றாங்க முன்னாடி சொல்ற
1: किरा

matematik atas kompetensi kita asli diri sendiri bangsa.

0: संसद में अन्तिम लामो बैठक पछि 9 बजे सहमतिको आएको सहभागीहरूले बताएका छन्। सहमति सँगै पीड़ित पक्ष आन्दोलन स्थगित गर्न सहमत भएको सरकारी पक्षले जनाएको छ। सरकारले मिटर ब्याजलाई आर्थिक अपराध मानेर त्यो पूर्ण उन्मूलन भएको घोषणा गर्न आगामी मन्त्री परिषद बैठकमा प्रस्ताव लैजाने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। वार्तामा देखाएको सक्रियताले आफूहरू पनि यस पटक सहमति कार्यान्वयन हुनेमा विश्वस्त रहेको आन्दोलनरत पक्षले बताएको छ।
1: पक्षबीच भएको सहमति अनुसार गृह मन्त्रालय अनि तिनीहरूले मात्र यो समस्याको समाधानका लागि एउटा विशेष विधेयकको मस्यौदा तयार गरी मिटर ब्याज नियन्त्रण सम्बन्धी ऐन निर्माण गर्दैछ।

सहभागी बताएका छन्।

그런 거 들어가는 거 알고 창업 안 내렸어? 내가 창업.

0: कतिको त्यो प्रकोपहरू भयो त्यस्तो जानकारी गराइएको छ।
1: बाढी पहिरो आकस्मिक पानी विस्तोडका कुरा बाढी पर्दा तातो हावाको नजिकुली ट्याङ्क सबै कुराहरू समेटेका छौँ। तर जस्तो अब औषधि केही विभागको पनि स्थितिको ताकि हामी पूर्वहरूमा त पूर्व सूचना दिने नै गरी तातो हावाको सन्दर्भमा ट्याङ्कको सन्दर्भमा पूर्व तयार पनि छैन। तर भविष्यमा हामी त्यो सबै जान्छौँ भन्दाखेरि अब समझदारीको क्रममा सबै प्रकोपहरू परेका छन्। तर हिजो अहिलेसम्म परेका थियौँ कि बाढी र भारी वर्षाको लागि सधैँ हाम्रो हिंसा र विस्फोटको केसमा पनि स्वरूपमा र हिंसा जस्ता ठुला हिंसाहरूमा चाहिँ एसएमएस जाने प्रबन्ध चाहिँ लिएर आएका छौँ। तर त्यो हुनको लागि चाहिँ हाम्रो

좀 니네 남기고서 또 미스 제대로 기능 들어가서 얼굴이 좀 나게 들어가서 코스도 넘쳐 드시면 됩니다.

0: चाहिँ पश्चिम राप्ती कर्काली कोशी बागमती नारायणी बदरी कर्णाली कर्काली लगायत नदी तटीय क्षेत्र पर्ने भए
1: यो काम पूर्व सूचना दिने काम यसप्रति कसको प्रतिक्रिया कति भयो होला

0: जनाएको छ। विदेशी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौ पवन राज पौडेलबाट।
1: बीबीसी देखाइले इरानको हर्मुज प्रान्तबाट पूर्व आक्रमण भएको पुष्टि गरेको छ। अमेरिकी सेनाको सेन्ट्रल कमान्डरले निशाना बनाइएका स्थानहरूको सूची सार्वजनिक गरेको छैन। प्रति आक्रमणको उद्देश्य उसैको सपना इरानी सैन्य क्षमतालाई अझ कमजोर बनाउनु रहेको जनाएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई वार्तामा फर्काएर युद्ध अन्त्य गर्न प्रतिबद्ध

Thank you.

0: खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिँड्नु र शारीरिक व्यायामले